0: आकाशवाणी,
1: ये आकाशवाणी है। प्रस्तुत है वर्ष 2026 के पद्म पुरस्कारों से जुड़ी विभूतियों पर हमारा विशेष कार्यक्रम पीपल्स पद्म ऑन आकाशवाणी। आज सुनते हैं जम्मू कश्मीर से साहित्य और शिक्षा के क्षेत्र में महत्वपूर्ण योगदान देने वाले प्रोफेसर शफी शौक के साथ हमारी खास बातचीत। इस कार्यक्रम का संचालन कर रहे हैं आकाशवाणी समाचार के विशेष संवाददाता तारिक राठौर।
2: आज आकाशवाणी न्यूज के जिन मेहमान शख्सियत के साथ हम बातचीत करेंगे वो हैं एक वन ऑफ द एमिनेंट राइटर्स, ऑथर्स और एक एकेडमिक रहे हैं यूनिवर्सिटी ऑफ कश्मीर से। इनका बहुत तकरीबन 35 साल का जो वक्त है उन्होंने कश्मीर यूनिवर्सिटी में एज ए सीनियर एकेडमिक हैंडलिंग डिपार्टमेंट ऑफ कश्मीरी हैंडलिंग डिपार्टमेंट ऑफ द एक्सपर्टीज इन द इंग्लिश लैंग्वेज एंड ही हैज बीन द एकेडमिक इन इंग्लिश। कश्मीर यूनिवर्सिटी से एज सीनियर मोस्ट टीचर रिटायर होने के बाद इसके साथ साथ वो उनका जो करियर रहा है, उनका जो प्रेजेंस रही है ऑन द लिटरेरी एजुकेशनल लैंडस्केप ऑफ जम्मू एंड कश्मीर, प्रोफेसर शफी शौक साहब एक बड़ा ऐसा नाम है जिनका नाम सामने आते ही स्टूडेंट्स हैं, एकेडमिक्स हैं, जो रिसर्चर्स हैं, लैंग्वेज जानने वाले लोग हैं, लैंग्वेज के लोग हैं, लिटरेचर से वाबस्ता जो लोग हैं वो बहुत ही अदब और एहतराम के साथ विद ऑल रेस्पेक्ट लव फॉर प्रोफेसर शफी शौक साहब। तो आज हमारे स्टूडियो में हम उनसे बातचीत करेंगे। प्रोफेसर शौक साहब, हम मुख्तसरन हमारे जो लिसनर्स हैं हम आपकी जुबान से ही जानना चाहेंगे कि आप जिंदगी का सफर, एजुकेशन का सफर किस तरह से चला, यहाँ इस लैंडस्केप में आप एक ही बहुत ही आला मकाम पे आ गए, पद्मश्री अवार्डी आप हैं, इसको आप कैसे हमारे सामीन, हमारे लिसनर्स को उन तक पहुँचाना चाहेंगे?
3: मेरी जिंदगी का, मेरे अदबी सफर का और मेरी तालीम का जो सफर है वो किसी खत मुस्तकीम से नहीं चला, एक लीनियर प्रोग्रेशन से नहीं चला, बल्कि बहुत ही जिगजैग तरीके से करूँ और अपने जो मैंने सोचा था करूँ वो नहीं हुआ। पूरी नाकामियों का एक लंबा सिलसिला है, लेकिन वही नाकामियां मेरी कामयाबी बन गई। ये अजीब इत्तेफाक है कि मसलन मैं स्कूल में एग्रीकल्चर पढ़ने गया था घर से बाहर, लेकिन फिर बीएससी बायोलॉजी में किया, बायोलॉजिकल साइंसेस में, लेकिन वहाँ नाकामी ये हुई कि मेरा अच्छा डिवीजन नहीं रहा, इसलिए मैंने साथ ही एकदम बीएससी करने के बाद अंग्रेजी में एडिशनल सब्जेक्ट्स पास किए वो 3 साल का। फिर जो ही फारिग हुआ बीएससी से तो सीधे कश्मीर यूनिवर्सिटी के शोबे अंग्रेजी में मैंने एडमिशन ले लिया, कोई 1973 की बात है। उससे पहले मैंने हिंदी के कुछ इम्तहान पास किए हैं, फारसी में कुछ इधर उधर हाथ मारा, यानी कि कहीं एक सिमत में नहीं रहा। अंग्रेजी अदब पर्टिकुलरली मेरा चॉइसिस्ट फील्ड था। मैं साइंस में तालीम हासिल करते वक्त भी अंग्रेजी के बारे में लिखता रहा, अंग्रेजी से ट्रांसलेट करता रहा या कश्मीरी से ट्रांसलेट करता रहा अंग्रेजी में, वो चीजें छपती रहीं, लेकिन साथ साथ बहुत सारी अजीब तरह की दिलचस्पियां रहीं। मैंने मसलन कश्मीरी जबान का पहला ग्रामर लिखा जब मैं कॉलेज में था। कॉलेज में ही मैंने पहली बार एक जर्नल भी स्टार्ट किया, खुद ही अपने हाथ से कलम से लिखता था, उसका नाम था आश। और फिर लाल चौक में आकर शोपियान से अनंतनाग से लाल चौक में वो बेचता, उसे कुछ पैसे मिलते तो उसे नेक्स्ट शुमारा छपता। लेकिन अंग्रेजी डिपार्टमेंट में रहकर मेरी मुलाकात कश्मीर यूनिवर्सिटी के सबसे बड़े लोगों से हुई, जिनमें प्रोफेसर रहमान राही, प्रोफेसर हामदी कश्मीरी, डॉक्टर शमसुद्दीन अहमद वगैरह वगैरह, ऐसे काजी गुलाम मोहम्मद, ऐसे लोगों से उठना बैठना रहा। मैं तो स्टूडेंट था लेकिन वो मुझे पहले ही जानते थे, क्योंकि वो मैगजीन जो मैं छापता था
2: जी,
3: उसकी वजह से वो मुझे जानते थे। और इसी रेडियो स्टेशन से मेरे बहुत सारे प्रोग्राम्स चलते थे, अदबी मबास में हिस्सा लेता था, इस वजह से भी वो मुझे जानते थे, यानी कि एक तालिबे इल्म की हैसियत से भी मुझे वो हौसला अफजाई मिली कि बड़े लोगों के साथ उठना बैठा रहा। और इंग्लिश डिपार्टमेंट में बहुत अच्छा माहौल था, अदबी हमारे हेड ऑफ डिपार्टमेंट प्रोफेसर MS वॉन्ट थे, बहुत बड़े स्कॉलर थे, और उसके साथ साथ प्रोफेसर जे रमन साहब थे, मेरे दोस्त भी थे और मेरे टीचर भी, तो उनके साथ दोस्ती का रिश्ता रहा। प्रोफेसर AN धर साहब जो मेरे सुपरवाइजर बन गए MPhil और پی ایچ ڈی میں، پہلے جائے رحمان صاحب تھے، میں نے وہیں سے ایم فل بھی کیا، پی ایچ ڈی بھی کیا. لیکن دلچسپ بات یہ ہے کہ جیسے کہ میں نے کہا کہ مائی پروگریشن ہیز ناٹ بین کوائٹ لینیئر ان اسٹریٹ ڈائریکشن، میں نے انہیں دنوں کشمیری ڈپارٹمنٹ نام کی کوئی چیز تھی ہی نہیں، تو اس کو قائم کرنے کے لیے ایک جدوجہد شروع کی کہ یہاں کشمیری ڈپارٹمنٹ ہونا چاہیے. انہیں دنوں کشمیری ڈپارٹمنٹ بن گیا، اور جب میں انگلش میں، مجھے ہی یہ کام سونپا گیا کہ میں اس کا پہلا ٹیچر بن گیا.
2: ریپبلک ڈے 26 جنوری کو کانفر کیا گیا پدم شری، اٹ واز یور انیشل ریئیکشن، کیا آپ کے ذہن میں یہ تھا کہ پدم شری آپ کو کانفر کیا جائے گا؟
3: نہیں، بالکل نہیں، کیونکہ اس کے لیے اور بھی بہت کام کرنا پڑتا ہے پدم شری کے لیے. اس سے پہلے مجھے بڑے بڑے اعزازات ملے ہیں، ساہتیہ اکیڈمی کے کئی اوارڈز ملے ہیں، اسٹیٹ اوارڈ بھی ملا ہے وغیرہ وغیرہ. مجھے بہت سارے کنٹریز کا دورہ کرنا پڑا، لیکن یہ جو ہے پدم شری، میں نے کبھی اس کے بارے میں سوچا نہیں تھا کہ مجھے ملے گا.
2: پروفیسر شوق صاحب، واٹ از دا ہسٹری آف رائٹنگ بائی ہیومن بینگ، ویئر فرام دس موڈ آف ایکسپریشن ہیز اوریجنیٹڈ؟ تو آپ کیوں لکھتے ہیں، آپ نے کیوں لکھنا شروع کیا پہلے سے؟
3: اٹ از میٹر آف انٹروسپیکشن وین آئی تھنک ہاؤ ڈیڈ آئی رائٹ اینڈ وائی ڈیڈ آئی رائٹ. اس ایج میں پہنچ کر جو مجھے لگتا ہے کہ فرسٹ آف آل رائٹنگ از این ایکسپریشن آف کریٹیویٹی، تو کریٹیویٹی ان اٹ سیلف از این انسٹنکٹ فار ایوری ہیومن بینگ. کریٹیویٹی بچپن سے ہی پیدا ہوتی ہے، پلے فلنس، جو پلے فلنس بچپن کی ہے، بنانا، بگاڑنا، توڑنا، مروڑنا وغیرہ اور پھر سے نیا بنانا، یہ ہیومن انسٹنکٹ ہے. تو انسٹنکچولی کچھ کام کرنے سے یہ ہے کہ سب سے پہلے جو انوالوڈ ہے پرسن ہو کریٹس، ہی گیٹس سم کائنڈ آف پلیجر ان میکنگ اینڈ ریشیپنگ، اینڈ وہی بیسک پرپز ہے. فار انسٹنس فار می، ویدر آئی رائٹ ان انگلش اور کشمیری اور ہندی اور اینی ادر لینگویج، اٹ گیوز می اے سارٹ آف گریٹیفیکیشن دیٹ آئی ایم انوالوڈ ان دس کائنڈ آف رائٹنگ. آئی ایم دا فسٹ ریڈر آف مائی رائٹنگ، answerable to myself. I assess my writing first of all. I become the first critic of my writing. تو یہ الگ بات ہے، پھر مجھے کوئی پڑھنے والا ملے یا نہ ملے. بہت سارے ایسے لوگ ہیں جن کا کوئی پڑھنے والا نہیں ہے، لیکن پھر بھی وہ بہت ہی اچھا لکھ کے گئے ہیں اس دنیا سے. میں سمجھتا ہوں کہ سب سے پہلے ہر کسی شاعر کو، ناول نگار کو، افسانہ نگار کو، ڈرامہ نویس کو، یہ دیکھنا ہے کہ از اٹ سیٹسفائنگ the creator's own instinct to create or not. If it does not, then it need not be made public.
2: ہسٹری بھی اس میں ہے کہ انسان کا پہلے سے انسٹنکٹ رہا ہے. کیا آپ کو لگتا ہے کہ ایز اے رائٹر کس پوائنٹ آف ٹائم پہ یا ان دا لائف آپ کو لوگ جو پڑھتے ہیں یا پڑھتے تھے، آپ کو کس طرح کا سیٹسفیکشن ملتا تھا؟
3: سب سے پہلے ہم اپنے آپ ہو جائیں لکھنے سے، کچھ کریٹ کرنے سے، تو وہ بڑی کامیابی ہے. لیکن اس کے ساتھ یہ بھی ہے، ورنہ کوئی چھاپتا ہی نہیں، پبلش ہی نہیں کرتا. پبلش اس لیے کرتے ہیں کہ کوئی اور بھی اس دنیا میں ہو جو میرے ایکسپیرئنس میں شریک ہو، شامل ہو. میرا جو اپنا ایکسپیرئنس کوئی اور سمجھنے والا،
2: ریڈر جو آپ کا ہوگا،
3: ریڈر جو ہوگا، یا اگر کوئی سنگر ہو، کوئی سننے والا ہو، اگر کوئی پینٹنگ کرتا ہے تو کوئی دیکھنے والا ہو. تو اسی طرح اسکلپچر وغیرہ میں بھی فائن آرٹس ہیں، ان میں یہی ہے، کریٹر کے علاوہ کوئی اور اس میں شامل ہو. لیکن یہ ضروری نہیں کہ کسی کو بہت سارے ریڈرز ملیں، اور ملتے بھی نہیں. اگر ہم کسی بڑے سے بڑے رائٹر کو بھی لیں، دنیا کے سب سے عظیم، بس میں سمجھتا ہوں میرے لیے سب سے عظیم دنیا کا رائٹر جو ہے وہ ولیم شیکسپیئر ہے. سب اس کا نام جانتے ہیں، کوئی دنیا میں ہے ہی نہیں جو بھی ایجوکیٹڈ ہے جو اس کا نام
2: ولیم شیکسپیئر کو ان کے نام کو نہیں جانتے ہیں.
3: اس کے کام کو کون پڑا ہے؟ بہت سارے لوگ، اس کے اتنے درجنوں ڈراماز ہیں، ان کو کس نے پڑھا ہے؟ کسی ایک نے ایک پلے پڑھا، کسی نے ایک چپٹر پڑھا، کسی نے ایک کا سین پڑھا، کچھ ڈائلاگ یاد کیے، اتنا ہی مل گیا اس کو. اور شیکسپیئر

0: تبدیلی پیدا کی۔ انہوں نے کہا کہ حکومت ریفارم، پرفارم، ٹرانسفارم کی پالیسی کے ذریعے وکست بھارت کی مضبوط بنیاد قائم کر رہی ہے۔ سرکار نے بڑے پیمانے پر پائریسی کی اطلاعات سامنے آنے پر ٹیلی گرام ایپ کو نوٹس جاری کیا ہے۔ سرکاری ذرائع کے مطابق سرکار نے ٹیلی گرام کو ہدایت دی ہے کہ چوری چھپے حاصل کی گئی فلموں اور اوور دا ٹاپ او ٹی ٹی پروگراموں کے خلاف بلا تاخیر اقدامات کیے جائیں۔ ذرائع نے مزید بتایا کہ مذکورہ پلیٹ فارم سے کہا گیا ہے کہ وہ 15 دن کے اندر اندر کارروائی رپورٹ پیش کرے۔ انڈونیشیا کے صدر کی دعوت پر وزیراعظم نریندر مودی اس ماہ کی 6 سے 8 تاریخ تک انڈونیشیا کا دورہ کریں گے۔ وزیراعظم مودی کا انڈونیشیا کا یہ چوتھا اور مئی 2018 میں بھارت انڈونیشیا تعلقات کو جامع کلیدی شراکت داری تک وسعت دیے جانے کے بعد پہلا دورہ ہوگا۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
1: اپنے دورے کے دوران وزیراعظم مودی انڈونیشیا کے صدر کے ساتھ باہمی بات چیت کریں گے، جس میں کلیدی شراکت داری کے تحت اہم شعبوں میں پیش رفت کا جائزہ لیا جائے گا۔ جکارتا میں وزیراعظم کا وہاں آباد بھارتی برادری کے ایک بڑے اجتماع سے خطاب کا بھی پروگرام ہے۔ انڈونیشیا میں بھارتی برادری وزیراعظم کے دورے کی منتظر ہے۔ جکارتا میں انڈیا کلب کے صدر سدھارت تپاڑیا نے آکاشوانی سے بات کرتے ہوئے بھارت اور انڈونیشیا کے درمیان مضبوط دوستی کو اجاگر کیا۔ انہوں نے کہا کہ اس اعلی سطحی رابطے سے یہ بات نمایاں ہوتی ہے کہ دونوں ممالک ایک دوسرے کو خاص اہمیت دیتے ہیں۔ انہوں نے اس بات پر پر امیدی کا اظہار کیا کہ دونوں ممالک بنیادی ڈھانچے، تجارت، دفاع، زراعت، قدرتی وسائل اور دیگر شعبوں میں اشتراک کو مزید مستحکم کریں گے۔ جکارتا سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
0: وزیر اعظم نریندر مودی نے امریکہ کے 250ویں یوم آزادی پر صدر ڈونالڈ ٹرمپ اور وہاں کے عوام کو مبارکباد دی ہے۔ جناب مودی نے اپنے پیغام میں کہا کہ بھارت اور امریکہ کے تعلقات کلیدی ساجیداری سے آگے بڑھ کر ہیں، جو جمہوریت، قانون کی امیداری اور اپنے عوام کی لامحدود صلاحیت کے مشترکہ اعتماد پر مبنی ہیں۔ صنعتی ماہرین نے کہا ہے کہ ایتھنول کی آمیزش کا پروگرام راتوں رات متعارف نہیں کیا گیا، بلکہ یہ ایک سوچا سمجھا، مرحلے وار اور سائنس پر مبنی عمل ہے۔ نئی دلی میں ایک پریس کانفرنس سے خطاب کرتے ہوئے انجینئرز انڈیا لمیٹڈ کی سابق چیئرمین اور مینیجنگ ڈائریکٹر ورتیکا شکلا نے کہا کہ ایتھنول کی آمیزش کا پروگرام 2018 میں سلسلے وار تبادلہ خیال اور متعلقہ فریقوں کے صلاح و مشورے کے لیے لوگوں کے سامنے رکھا گیا۔ مہاراشٹر کے مختلف حصوں میں شدید بارش کا سلسلہ جاری ہے، جس سے ریاست بھر میں معمولات زندگی متاثر ہیں۔ ممبئی اور اس کے مضافاتی علاقوں میں موسلادھار بارش ہوئی، جس سے ممبئی، تھانے اور پالگھر میں اسکولوں کو بند کرنا پڑا۔ پالگھر ضلع کے حصوں سے سیلاب کسی صورتحال کی خبر ہے، جس سے سڑک اور ریل ٹریفک متاثر ہوا ہے۔ رائے گڑھ میں اہم دریاؤں میں پانی کی سطح بڑھ گئی ہے۔ مسلسل بارش سے کولہاپور میں پنچ گنگا اور دیگر دریاؤں میں بھی پانی کی سطح میں اضافہ ہوا ہے۔ ایران کے سابق رہبر اعلی آیت اللہ سید علی خامنہ ای کی 6 روزہ سرکاری آخری رسومات کا سلسلہ آج سے تہران میں شروع ہو گیا۔ اس میں ہزاروں سوگوار شرکت کر رہے ہیں اور ایران کے مرحوم رہنما کو خراج عقیدت پیش کر رہے ہیں۔ مردوں کے کرکٹ میں مینچسٹر کے اولڈ ٹریفورڈ میں دوسرے T20 بین الاقوامی کرکٹ میچ میں بھارت نے انگلینڈ کی جیت کے لیے 191 رن کا نشانہ رکھا ہے۔ اب سے کچھ دیر پہلے تک انگلینڈ نے 5 اوورز میں 3 وکٹ پر 52 رن بنا لیے تھے۔ اس سے قبل ٹاس جیت کر پہلے بلے بازی کا فیصلہ کرتے ہوئے بھارت نے مقررہ 20 اوورز میں 7 وکٹ کے نقصان پر 190 رن بنائے۔ اس سے پہلے ویبھو سوریاونشی بھارت کے لیے اپنا پہلا بین الاقوامی میچ کھیلنے والے سب سے کم عمر کھلاڑی بن گئے۔ ویبھو نے 15 سال اور 99 دن کی عمر میں اپنا پہلا میچ کھیلا۔ اور آخر میں خاص خبریں ایک بار پھر سن لیجئے۔ وزیراعظم نریندر مودی نے آج گجرات کے سانند میں سی ڈی سیمی کے آؤٹ سورسڈ سیمی کنڈکٹر اسمبلی اور ٹیسٹ پلانٹ کا افتتاح کیا، تاکہ چپ مینوفیکچرنگ ایکو نظام کو مستحکم بنایا جا سکے۔ وزیراعظم نے کہا ہے کہ بھارت نے بروقت فیصلوں، مؤثر سفارتکاری اور قومی وسائل کے محتاط بندوبست کے ذریعے مغربی ایشیا بحران پر کامیابی کے ساتھ عبور حاصل کیا۔ پارلیمنٹ کا مانسون اجلاس اس مہینے کی 20 تاریخ سے لے کر 13 اگست تک ہوگا۔ مہاراشٹر کے کئی حصوں میں موسلادھار بارش ہونے سے روزمرہ کی زندگی متاثر ہوئی ہے۔ اور مردوں کے کرکٹ میں مینچسٹر میں بھارت نے دوسرے T20 میچ میں انگلینڈ کے سامنے 191 رن کا نشانہ رکھا۔ ویبھو سوریاونشی بین الاقوامی کرکٹ میں قدم رکھنے والے سب سے کم عمر کھلاڑی بن گئے ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
2: یہ آکاش وانی دلی ہے، कृपया हमारे अगले कार्यक्रम की प्रतीक्षा कीजिए। ये आकाशवाणी है।
3: नमस्कार, आकाशवाणी की अखिल भारतीय साहित्यिक पत्रिका साहित्य भारती में आपका स्वागत है।
4: नमस्कार, सावन अगर हकीकत है तो आषाढ़ एक कल्पना, ऐसी कल्पना जिसमें भरे होते हैं खुशी के रंग, झीनी बहार, गर्म हवाओं के बीच हल्की सी फुहरन, जैसे तस्वीर खिंचवाने के बाद उसे देखने की त्वरित ललक होती है या कपड़े सिलवाने के बाद उन्हें पहनने की, ठीक वैसे ही आषाढ़ में धरती खुद को आकाश के आईने में निहारने को आतुर रहती है, खूब सजना संवरना चाहती है, बादलों और हवाओं को हरी ओढ़नी सिलने को दे आती है, खूब बतलाना और जतलाना चाहती है, सिद्ध करना चाहती है अपने होने और जग की सार्थकता को। आकाश और धरा के बीच जो रिक्त है, जो दूरी है, उसे पास लाती है, उसे मिलाती है, उसे बुलाती है ये बरखा। सही मायने में ये बरखा ही सार है, आधार है इस संसार सागर का, जीव जगत के अस्तित्व का। बरखा है तो ये कहानी है, बरखा है तो ये रवानी है, कोई इसमें बहुत ज्यादा डूब जाता है तो कोई सारा का सारा प्यासा रह जाता है। बरखा खुले में मैदानों में होती है, मगर घर की बहुत सी खिड़कियों से प्यास झांकती रह जाती है। बशीर बद्र का एक शेर साया से याद आ रहा है, जिस बादल की आस में जूड़े खोल दिए सुहागन ने, वो पर्वत से सिर टकरा कर बरस गया सहराओं में। सुनते हैं रूपक, मेघ, मन और मालवा।
5: प्रकृति की लय में आषाढ़ का एक दिन। महाकवि कालिदास ने अपने महाकाव्य मेघदूत में लिखा है, आषाढ़स्य प्रथम दिवसे मेघ मासलिष्ट सानु वप्र क्रीड़ा परिणत गज वृक्षनीयम ददर्श। यानी आषाढ़ के पहले दिन जब यक्ष ने पर्वत के शिखर पर झुके हुए मेघ को देखा तो उसे ऐसा लगा कि एक हाथी क्रीड़ा में मगन हो टीले से मिट्टी खोद रहा है। तो यक्ष अपनी पत्नी यक्षिणी की स्मृति में व्याकुल हो उठता है और मेघ को ही अपना संदेश वाहक बनाने का निश्चय करता है। कालिदास की ही रचना मेघदूत से प्रेरित होकर मोहन राकेश ने आषाढ़ का एक दिन नामक नाटक लिखा। ये कालजयी कृति आधुनिक हिंदी नाटक की आधारशिला मानी जाती है। आषाढ़ का पहला दिन भारतीय काव्य परंपरा में केवल ऋतु परिवर्तन का संकेत नहीं है, वे मन का भी समय है। उमड़ते मेघ, आकाश में फैलती घटाएं और वर्षा की पहली आहट भारतीय साहित्य में सदियों से प्रेम, प्रतीक्षा, स्मृति और विरह के प्रतीक रहे हैं। कालिदास ने मेघदूत में मेघ को संदेश वाहक बनाया था, ऐसा दूत जो दूरियों को जोड़ता है और स्मृतियों को जीवित रखता है। आधुनिक हिंदी साहित्य में यही प्रकृति बोध एक नए रूप में मोहन राकेश के नाटक आषाढ़ का एक दिन में दिखाई देता है। इस नाटक में प्रेम, विरह, सृजन और जीवन दृष्टि का संवाद है। प्रकृति है जो पात्रों की मन स्थितियों के साथ चलती है और मालवा का परिवेश है जो पूरे नाटक को संवेदनात्मक धरातल देता है। भारतीय साहित्य में आषाढ़ का महीना विशेष महत्व रखता है। ये केवल वर्षा का आरंभ नहीं बल्कि प्रतीक्षा, स्मृति, प्रेम और विरह का काल भी है। संस्कृत से लेकर हिंदी तक की काव्य परंपरा में आषाढ़ और मेघ मनुष्य की भावनाओं के वाहक रहे हैं। नाटक की शुरुआत ही आषाढ़ का पहला दिन और मूसलाधार वर्षा के साथ होती है। भारी वर्षा में मल्लिका कालिदास के साथ वर्षा